بسم اللہ الرحمن الرحیم دیویراج گڈ کے میگڈی کے مہم خبر تو گے سرہی تو گے تیرے گا رئیس الجمہوریہ بے ویم ہم چیفا وا رئی تنگ اڈو سلسلہ کا بیر وڈا کت من اترو ہتر دائرہ کو نن ہوشل من ہڑوا لافی مال پڑت کرفان مگو ال ترگی کری سرحد میہ دو ہڑوا لانے کما بینارا گیدر ویر کما عمرانی ترکیا بہ وزیر ویدار وچے राज्य के फस्तलस एवन मिनवंदुहा गुलिगे गिना हरकातके कुरिय गेंदे मंग हम जेफावाकम फन्ना सकाफता तरिके अभे बुजाराय विदाल विजे न्यूक्लिया काबिलकन सऊदी लिबे एबस मेगा अमेरिकाया सऊदीया देमेद सय कुरमायकु यहूदींगे वेरिन कंबोडु विजे दिवे राज्य गडुगे मिगडीगे खबराय कि मेद मेबतल कुली अलगु नाफिस अब्दुर रशीद दिंगसवा खबर तक तफसील